0: Over the last 12 years, the government has driven a structural transformation in India's high-tech landscape. Two of the most significant pillars of empowered India are the development of a semiconductor ecosystem and the explosive growth of space startups. The India Semiconductor Mission was launched in December 2020 with a massive outlay of 76,000 crore rupees. By 2026, the government launched Semiconductor Mission 2.0 with a provision of 1,000 crore rupees. Speaking about the Semiconductor Mission 2.0, Electronics and IT Minister Ashwini Vaishnav highlighted that while Mission 1.0 successfully established the foundational building blocks for this complex industry, Mission 2.0 will focus on deepening the ecosystem.
1: The first mission was to start the industry in our country, and it's an extremely complex industry. We have now talent, more than 75,000 engineers are trained in this. More than 300 universities are teaching the students to design chips. 2-nanometer chips are designed in India, the most advanced chips in the world, including NVIDIA chips, including Intel chips. They are all designed in India now. The world today recognizes India as a country which will become a major semiconductor designing and manufacturing country in the coming years.
0: The Indian Space Policy 2023 enables and permits the private entities to carry out end-to-end space activities, including undertaking launches, satellite realization and operations, data acquisitions and dissemination, and ground station. Talking to Akashvani News, Anil Prakash, Director General of the Space Industry Association of India, said that the country is currently home to more than 400 space tech startups.
2: In the last 12 years, India's space sector has undergone significant changes. Under the leadership of Prime Minister Narendra Modi, the reform of the space sector, the establishment of a space base, and the increase in the private participation has started a new revolution. Today, more than 400 space tech startups operate in India, which are innovating in areas such as satellite, launch vehicle, earth observation, and data service. India's first space tech unicorns, Skyroot Aerospace, is a proof of this change.
0: Through the breakthrough of the semiconductor mission and a thriving private space sector, India's journey toward a developed nation is being realized today as an empowered India. Aman Yadav, Akashvani News, Delhi.
3: At least 5 devotees lost their lives and 40 to 50 others were injured after a portion of a temple structure collapsed in Manvad Taluka of Maharashtra's Parbhani district today. The incident occurred when a large number of devotees had gathered at the temple for darshan. Rescue teams rushed to the spot and launched relief operations immediately. Around 20 to 25 people were rescued from the debris, while nearly 15 injured devotees are undergoing treatment at a nearby hospital. Prime Minister Narendra Modi and Maharashtra Chief Minister Devendra Fadnavis have expressed their condolences to the families of the pilgrims who lost their lives in the accident. This is Akashvani giving you the news. For quick news updates round the clock, follow us on our X handle at AIR News Alerts, and for details of stories and more, log on to our website www.newsonair.gov.in and download News on AIR app. Welcome back, here with us on the news at 9. International Yoga Day 2026, IDY 2026, will be celebrated tomorrow to mark the 12th International Day of Yoga, with the theme Yoga for Healthy Aging, which highlights the importance of adopting yoga as a lifelong practice for healthy, active and dignified aging. The main event of IDY 2026 will be held at the historic Red Road in Kolkata in West Bengal, where Prime Minister Narendra Modi will lead the nation in the practice of the common yoga protocol. More from our correspondent.
4: The Ministry of Culture is organizing a special yoga celebrations across 100 iconic locations in the country, connecting India's rich cultural heritage, historical landmarks and yoga traditions. As part of this initiative, major celebrations will be held at 12 prominent locations, including Red Fort in New Delhi, Haridwar in Uttarakhand, Konark in Odisha, Hampi in Karnataka, Mahabalipuram in Tamil Nadu, Mumbai in Maharashtra, Nalanda in Bihar, Ahmedabad in Gujarat, Sarnath in Uttar Pradesh, Leh in Ladakh, Hyderabad in Telangana, and Silchar in Assam. In coordination with the Indian Council for Cultural Relations, more than 210 Indian missions abroad will organize yoga events at nearly 2,500 locations across the world. In Delhi, yoga celebrations are being organized at prominent public locations including Lawn of Shanti Path, Kartavya Path, New Moti Bagh, CP Central Park, Talkatora Garden and Yamuna Sports Complex. Anand Kumar, Akashvani News, Delhi.
3: Iran's Joint Military Command announced today that the Strait of Hormuz has been closed once again. citing continued Israeli military operations in Lebanon and what it described as U.S. bad faith and a failure to uphold commitments aimed at ending the conflict. In a statement broadcast on state television, the command warned that further measures have been prepared if what it called aggression continues. In cricket, India completed a clean sweep of the three-match one-day international series with a comprehensive 9-wicket win over Afghanistan in the final match at the M.H. Chidambaram Stadium in Chennai today, as Yashasvi Jaiswal smashed an unbeaten century, chasing a modest 219-run target. India raced to victory in just 28.4 overs, losing one wicket. Jaiswal slammed an unbeaten 110 off 86 balls, while Rohit scored 79 off 69 deliveries. In the FIFA World Cup, the Netherlands will take on Sweden today at 10:30 p.m. IST. The match will be played at NRG Stadium in Houston, United States. The two sides have met 20 times in the past. Their most recent encounter was during the 2018 FIFA World Cup qualifiers in 2017. And now before we end the bulletin, the headlines once again. President Draupadi Murmu says India has consistently emerged as a voice of peace, dialogue and cooperation, as it believes issues can only be resolved through mutual discussion and not war. Prime Minister Narendra Modi asserts tribal communities are emerging as active participants in India's development journey, launches development projects worth more than 47,000 crore rupees in Odisha. Prime Minister releases 23rd installment of PM Kisan Samman Nidhi scheme of over 18,000 crore rupees. Prime Minister to lead International Day of Yoga 2026 celebrations at Kolkata's historic Red Road tomorrow. NEET UG 2026 re-examination to take place tomorrow under strict vigil. That is all in the news at 9. Good night.
5: Adab, ye Akashwani hai. Khabron ke saath main Shagufta Yasmeen. صدر جمہوریہ دروپدی مرمو نے کہا ہے کہ بھارت لگاتار امن مذاکرات اور اشتراک کی آواز کے طور پر ابھرا ہے کیونکہ اس کا یہ ماننا ہے کہ معاملات کو جنگ سے نہیں بلکہ باہمی بات چیت کے ذریعے ہی حل کیا جا سکتا ہے۔ وزیراعظم نریندر مودی نے زور دے کر کہا ہے کہ قبائلی طبقے بھارت کی ترقی کے سفر میں سرگرمی کے ساتھ شامل ہو رہے ہیں۔ جناب مودی نے اوڈیشہ میں 47,000 crore روپے سے زیادہ مالیت کے ترقیاتی پروجیکٹوں کا آغاز کیا۔ وزیراعظم نے پی ایم کسان سمان ندھی اسکیم کی 18,000 crore روپے سے زیادہ مالیت کی 23rd قسط جاری کی۔ وزیراعظم کل کولکتہ کے تاریخی ریڈ روڈ پر 2026 کے یوگ کے بین الاقوامی دن کی تقریبات کی قیادت کریں گے۔ کل نیٹ یو جی 2026 کا دوبارہ امتحان سخت نگرانی میں کرایا جائے گا۔ ایران نے جنگ بندی کی خلاف ورزی کا حوالہ دیتے ہوئے آبنائے ہرمز کو بند کر دیا ہے۔ اور کرکٹ میں بھارت نے چنئی میں تیسرے ایک روزہ میچ میں افغانستان کو 9 wickets سے کراری شکست دے کر سیریز کے 3 میچ جیت لیے ہیں۔ اب خبریں تفصیل سے۔ صدر جمہوریہ دروپدی مرمو نے وزیراعظم نریندر مودی کی قیادت کی یہ کہتے ہوئے ستائش کی ہے کہ انہوں نے اپنی نظریہ ساز حکمرانی اور عالمی رہنماؤں کے ساتھ تعمیری رابطوں کے ذریعے عالمی منظرنامے پر بھارت کے وقار اور اس کے اثر و رسوخ کو نمایاں انداز سے بڑھایا ہے۔ اوڈیشہ کے میور بھنج ضلع میں رائے رنگپور کے مقام پر جناب مودی کی موجودگی میں ایک بڑے جلسہ عام سے خطاب کرتے ہوئے صدر جمہوریہ نے کہا کہ وزیراعظم مودی کی قیادت میں بھارت امن، مذاکرات اور اشتراک کی آواز کے طور پر ابھرا ہے۔ اوڈیشہ میں موہن چرن ماجھی سرکار کے 2 مکمل ہونے کے موقع پر اس تقریب کا اہتمام کیا گیا تھا۔ محترمہ دروپدی مرمو نے کہا کہ ایک ایسے وقت میں کہ جب دنیا کے کئی خطوں میں ٹکراؤ اور غیر یقینی کے حالات ہیں، بھارت نے سفارتی رابطوں اور باہمی مفاہمت کے ذریعے تنازعات کو حل کرنے کی لگاتار وکالت کی ہے۔ جلسہ عام سے خطاب کرتے ہوئے وزیراعظم نریندر مودی نے اوڈیشہ کی پیش رفت کو یہ کہتے ہوئے سراہا کہ ریاست ترقی کے راستے پر تیزی کے ساتھ آگے بڑھ رہی ہے اور مشرقی بھارت کی نشو نما میں اہم رول ادا کر رہی ہے۔ جناب مودی نے کہا کہ مرکز کے پورو ادے نظریے کا مقصد مشرقی بھارت کے تیز رفتار فروغ کے ذریعے بھارت کی ترقی کو رفتار دینا ہے۔
6: اوڈیشہ میں آرتھک گتیویدھیاں، نویش، और उद्योगों को आकर्षित करने का सामर्थ्य आज नजर आ रहा है। केंद्र सरकार का विजन है पूर्वी भारत के विकास से भारत का विकास, इसलिए हम पूर्वोदय की नीति पर काम कर रहे हैं। जिस पूर्वी भारत को कांग्रेस के दौर में पिछड़ेपन का पर्याय बना दिया गया था, आज वो प्रगति का प्रवेश द्वार बन रहा है।
5: वज़ीर-ए-आज़म नरेंद्र मोदी ने आज ओडिशा में मुख्तलिफ शोबों में तकरीबन 47,000 करोड़ रुपए मालियत के तरक्याती प्रोजेक्टों का इफ्तिताह किया और संगे बुनियाद रखा। जनाब मोदी ने जोर देकर कहा कि कबायली तबके भारत के तरक्की के सफर में सरगर्मी के साथ शामिल हो रहे हैं। जनाब मोदी ने सदर जमहूरिया द्रौपदी मुर्मू को उनकी सालगिरह पर मुबारकबाद भी पेश की और कहा कि उन्हें सदर जमहूरिया के आबाई गांव पहाड़पुर में आने का शर्फ हासिल हुआ है। बाद में वजीर आजम नरेंद्र मोदी ने मगरबी बंगाल के हुगली जिले में ताराकेश्वर के मकाम पर पश्चिम बंगा दिवस तकरीबात में शिरकत की। जनाब मोदी ने 18,880 करोड़ रुपए मालियत की पीएम किसान स्कीम की 23वीं किस्त भी जारी की, जिससे मुल्क में 9,44,00,000 से ज्यादा किसानों को फायदा होगा। वजीर आजम ने मगरबी बंगाल का योम तासीस मनाने के लिए मुनक्कदा एक शानदार तकरीब में भी शिरकत की। इस मौके पर रियासत के वजीर आला शोभेंदु अधिकारी भी मौजूद थे। जनाब मोदी ने मुख्तलिफ शोबों में कई तरक्याती प्रोजेक्टों का आगाज किया, मुल्क के नाम वक्फ किया और कुछ प्रोजेक्टों का संगे बुनियाद रखा। इन शोबों में रेलवेज, ज़राअत, देही तरक्की, माही परवरी और मवेशी परवरी के शोबे शामिल हैं। इस मौके पर इजहार ख्याल करते हुए वजीर आजम नरेंद्र मोदी ने कहा कि बीजेपी सरकार ने बंगाल की तरक्की के लिए सुपरफास्ट रफ्तार से काम शुरू कर दिया है।
6: आज यहाँ सैकड़ों करोड़ रुपए की विकास परियोजनाओं का उद्घाटन और शिलान्यास हुआ है। रेल, रोड, कृषि, मछली पालन, इससे जुड़ी ये परियोजनाएं बंगाल के विकास को नई गति देगी। इन परियोजनाओं से यहाँ की ग्रामीण अर्थव्यवस्था को मजबूती मिलेगी। मैं बंगाल के लोगों को इन विकास परियोजनाओं की बधाई देता हूँ।
5: योग का बैन अल-अक़वामी दिन कल पूरी दुनिया में मनाया जाएगा। इस साल योग का ये 12वां बैन अल-अक़वामी दिन है और इस साल का मौजू है सेहतमंद बढ़ती उम्र के लिए योग। इससे सेहतमंद, सरगर्म और बावकार बढ़ती उम्र की खातिर योग को जिंदगी भर के लिए अपनाने की अहमियत उजागर होती है। 2026 के योग के बैन अल-अक़वामी दिन की बड़ी तकरीब मगरबी बंगाल में कोलकाता में तारीखी रेड रोड पर होगी, जहां वजीर आजम नरेंद्र मोदी मुश्तरका योग प्रोटोकॉल अपनाने में मुल्क की क्यादत करेंगे। रेड रोड पर कौमी सतह की तकरीब कल सुबह सवेरे 5 बजे शुरू होगी। वहां हजारों लोग शिरकत करेंगे, जबकि मुल्क और बैरून मुल्क से करोड़ों लोगों के इसमें वर्चुअल वसीले से शामिल होने की उम्मीद है। इस तकरीब से सेहत, हम आहंगी और इज्तमाई बहबूद को फरोग देते हुए एक आलमी तहरीक के तौर पर योग के बढ़ते हुए रोल का इयादा होगा। मजीद तफसील हमारे नामानिगार से।
7: सकाफत की वजारत मुल्क भर के 100 सरकर्दा मकामात पर योग के खसूसी तकरीबात का एहतमाम कर रही है, जिसका मकसद भारत के मालामाल सकाफती विरसे, तारीखी मकामात और योगा की रिवायत को मजबूत करना है। इस पहल के तहत 12 सरकर्दा मकामात पर अहम तकरीबात का इनेकाद किया जाएगा, जिनमें दिल्ली में लाल किला, उत्तराखंड में हरिद्वार, उड़ीसा में कोणार्क, कर्नाटक में हम्पी, तमिलनाडु में महाबलीपुरम, महाराष्ट्र में मुंबई, बिहार में नालंदा, गुजरात में अहमदाबाद, उत्तर प्रदेश में सारनाथ, लद्दाख में लेह, तेलंगाना में हैदराबाद और असम में सिलचर शामिल है। सकाफती राबतों की भारतीय कौंसिल के साथ इश्तराक में बैरून मुल्क 210 से ज़्यादा भारतीय मिशन दुनिया भर में तकरीबन 2,500 मकामात पर योगा तकरीबात का इनेकाद करेंगे। दिल्ली में अहम आवामी मकामात पर योगा तकरीबात का एहतमाम किया जाएगा, जिनमें शांति पथ के लॉन, यमुना स्पोर्ट्स कॉम्प्लेक्स, कर्तव्य पथ, सीपी सेंट्रल पार्क और तालकटोरा गार्डन शामिल हैं। दिल्ली से आनंद कुमार की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं मोहम्मद आजम खान।
5: ये खबरें आकाशवाणी से नशर की जा रही हैं। وزیر اعظم نریندر مودی کل کولکتہ میں ملک میں ہی بنائے گئے بھارتی بحریہ کے 3 بحری جنگی جہازوں کو پانی میں اتارنے کی رسم انجام دیں گے. ان میں آئی این ایس دوناگیری، آئی این ایس سنشودھک اور آئی این ایس اگرے شامل ہیں. ان کا ڈیزائن بحریہ کے جنگی بحری جہازوں کے بیورو نے تیار کیا ہے اور گارڈن ریچ شپ بلڈرز اور انجینئرز نے انہیں تعمیر کیا ہے. اس کا مقصد مقابلہ کرنے کی صلاحیت کو مستحکم بنانا، ہائیڈروگرافک سروے اور آبدوز شکن نظام کو مضبوط بنانا ہے. بھارت نے پچھلے 12 سال میں وزیر اعظم نریندر مودی کی قیادت میں سب کا ساتھ، سب کا وکاس، سب کا وشواس، سب کا پریاس کے اصولوں کے تحت بہت سی قابل ذکر تبدیلیاں کی ہیں. آکاشوانی کا خبروں کا شعبہ آپ کے لیے ایک خصوصی فیچر 12 سال وشواس کے، وکاس کے، جن کلیان کے پیش کر رہا ہے. آج ہم ایک با اختیار بھارت کے تصور کے لیے یکسر تبدیلی لانے والے اقدامات کا ذکر کر رہے ہیں.
8: گزشتہ 12 برس کے دوران حکومت نے ملک میں جدید ٹیکنالوجی کے سلسلے میں بڑے پیمانے پر ڈھانچہ جاتی اقدامات کیے ہیں. باختیار بھارت کے 2 سب سے اہم ستون سیمی کنڈکٹر ایکو نظام کی تشکیل اور خلا سے متعلق سٹارٹ اپس کی زبردست ترقی ہیں. 76,000 کروڑ روپے کے بڑے اخراجات کے ساتھ دسمبر 2021 میں بھارتی سیمی کنڈکٹر مشن کا آغاز کیا گیا تھا. 2026 تک حکومت نے سیمی کنڈکٹر مشن کے دوسرے مرحلے کا آغاز کیا، جس کا مقصد صنعت کی قیادت میں تحقیق، ٹیکنالوجی کے فروغ کے لیے تربیتی مراکز اور مستقبل کے لیے ہنرمند افرادی قوت کی تشکیل پر زور دینا ہے. سیمی کنڈکٹر مشن 2.0 کے بارے میں بات کرتے ہوئے الیکٹرانکس اور آئی ٹی کے وزیر اشونی ویشنو نے اس بات کو اجاگر کیا کہ مشن 1.0 نے اس اہم صنعت کے لیے بنیاد فراہم کی اور مشن 2.0 ایکو نظام کو مستحکم کرنے پر توجہ مرکوز کرے گا.
1: The first mission was to start the industry in our country, and it's an extremely complex industry. We have now talent, more than 75,000 engineers are trained in this. More than 300 universities are teaching the students to design chips. 2 nanometer chips are designed in India, the most advanced chips in the world, including NVIDIA chips, including Intel chips. They are all designed in India now. The world today recognizes India as a country which will become a major semiconductor designing and manufacturing country in the coming years.
8: بھارت کی خلائی پالیسی 2023 کے تحت پرائیویٹ کمپنیوں کو خلائی سرگرمیاں انجام دینے کی اجازت دی گئی، جس سے سیٹلائٹ کو خلا میں بھیجا جانا بھی آسان ہوا. اس کے بعد خلا سے متعلق رجسٹرڈ سٹارٹ اپس کی تعداد میں اضافہ ہوا. آکاشوانی سے بات کرتے ہوئے بھارت کی خلائی صنعت کی ایسوسی ایشن کے ڈائریکٹر جنرل انل پرکاش نے کہا کہ یہ کمپنیاں اختراعی طور پر سرگرم ہیں.
9: نریندر مودی جی کے نیترتو میں اسپیس سیکٹر ریفارم، اسپیس کی استھاپنا اور پرائیویٹ پارٹیسپیشن میں کو بڑھاوا دینے والی نیتوں نے ایک نئی کرانتی کی شروعات کی ہے. آج بھارت میں 400 سے ادھک اسپیس ٹیک اسٹارٹ اپ کاریرت ہیں جو سیٹلائٹ، لانچ ویکل، ارتھ آبزرویشن اور ڈاٹا سروس جیسے شیتروں میں انوویشن کر رہے ہیں.
8: سیمی کنڈکٹر مشن اور پرائیویٹ خلائی شعبے کی پیش رفت کی شکل میں ایک ترقی یافتہ ملک کی جانب بھارت کا سفر جاری و ساری ہے. امن یادو کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان.
5: اہلیت اور داخلے سے متعلق قومی امتحان نیٹ یو جی 2026 کا کل دوبارہ امتحان ہوگا. کل ہونے والے اس دوبارہ امتحان میں ملک بھر کے 551 شہروں اور بیرون ملک 14 شہروں میں 22,79,000 امیدوار شامل ہوں گے. یہ امتحان انگریزی اور 12 بھارتی زبانوں میں ہوگا. امتحان سے قبل امتحانات کے انعقاد سے متعلق قومی ایجنسی این ٹی اے نے آج ملک بھر میں ماک ڈرلز انجام دیں، جن کے تحت سبھی سسٹم جیمرز، سی سی ٹی وی، عملے کی تلاشی اور بائیو میٹرک کی جانچ کی گئی. این ٹی اے نے کہا ہے کہ وہ بلا رکاوٹ، منصفانہ اور شفاف امتحان کے لیے پوری طرح تیار ہے. مزید تفصیل ہمارے نامہ نگار سے.
10: مشاہدین، رابطہ کرو پولیس دستوں اور منتظمین سمیت 2 لاکھ سے زیادہ اہلکاروں کو محفوظ، شفاف اور بلا رکاوٹ امتحان کے انعقاد کے لیے تعینات کیا گیا ہے. منصفانہ اور شفاف امتحان کو یقینی بنانے کے لیے کثیر سطحی سیکیورٹی طریقہ کار کو بروے کار لایا جا رہا ہے. اس میں سی سی ٹی وی سے نگرانی، आधार पर मबनी बायोमेट्रिक तस्दीक और इम्तहानात से मुतालिक सामान की नकलो हमल के लिए पुलिस हिफाजत के साथ जीपीएस वाली मोटर गाड़ियां शामिल है। एनटीए भी सरगर्मी के साथ सोशल मीडिया प्लेटफॉर्म्स की निगरानी कर रही है ताकि किसी भी तरह की गलत मालूमात और तौर तरीकों की रोकथाम की जा सके। ये इम्तहान दोपहर 2 बजे से शाम 5:15 बजे तक होगा। दस्तावेजी अमल को मुकम्मल करने, उसकी तस्दीक और इम्तहान से मुतालिक दीगर जरूरतों को पूरा करने के लिए इजाफी 15 मिनट फराहम किए जाएंगे। दिल्ली से सकलैन अख्तर की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं शोएबा।
5: ईरान की मुश्तरका मिलिट्री कमान ने ऐलान किया है कि अबनाई हुरमुज को फिर से बंद कर दिया गया है। उसने